0: Sufi sings who? That which is, that which was, that which will be.
1: مسلمانی که داند رمز دین را نساید پیش غیر الله جبین را اگر گردون به کام او نگردد به کام خود بگرداند زمین را این رادیو FM 92.6 است بشنوید جهان یوسی پی
2: ایک نیا انداز ایک نئی
3: سوچ
2: एक नई पहचान
3: एक नई लगन
2: यूसीपी में है हर फैकल्टी की अपनी एक अलग पहचान
3: हम देते हैं पाकिस्तान को रोशन मुस्तकबिल तालिब इल्म के किरदार से
2: और जहां बातें हो मुस्तकबिल की मालूमात की और बहस और तकरार हो आने वाले वक्त की
3: जहां बनते हो मुस्तकबिल के मामार और खेल के मैदान में पूरे पाकिस्तान में UCP नंबर 1
2: जब मिलती है लगन
3: मेहनत
2: कामयाबी और खुलूस
3: तो बनती है
2: यूसीपी की दुनिया
3: आप सुन रहे हैं FM 92.6
2: सुनते रहिए
4: अस्सलाम वालेकुम आपका मेहमान अली हसन आपकी खिदमत में हाजिर हूँ प्रोग्राम उम्मीद नौ में एक नए मौजू के साथ आप तमाम माँ बाप की खिदमत में हाजिर हुआ हूँ आज FM 92.6 UCP की दुनिया के संग हमारा एक नया मौजू है जिसका नाम है इम्पोर्टेंस ऑफ विजन हमारी ज़िंदगी में विजन का क्या रोल है हमारी ज़िंदगी में विजन की कितनी टाइप्स इम्प्लीमेंट होती हैं साथ ही साथ हम जो बचपन से एक शेर सुनते आ रहे हैं कि खुदी को कर बुलंद इतना कि हर तकदीर से पहले खुदा बंदे से खुद पूछे बता तेरी रजा क्या है इसके पीछे विजन की इम्पोर्टेंस क्या है साथ ही साथ पर्सनैलिटी डेवलपमेंट हमारी ज़िंदगी में कितना ज़रूरी है जो हमारी पर्सनैलिटी में यू टर्न्स आते हैं हम सोचते हैं कि आज हम ये बनेंगे उसके दो या तीन साल बाद हमारी महफिल बदलने के बाद हमारे ख्यालात बदलने के बाद और हाँ आज की जनरेशन की बात करूँ तो हमारी व्यूअरशिप जिनको हम देख रहे हैं जो जिनको हमने सोशल मीडिया स्टार्स की इम्पोर्टेंस दी हुई है अपने फेसबुक के एल्गोरिथम में अपने टिकटॉक के एल्गोरिथम में वो कैसे हमारी सोच को इन्फ्लुएंस करते हैं आज हम इस पे बात करेंगे साथ ही साथ हम अपनी ज़ाती ज़िंदगी में देखते हैं कि बहुत से मसाइल हमें देखने को मिलते हैं ज़िंदगी में रोज़मर्रा के छोटे छोटे मसाइल हम उनसे बेहद परेशान हो जाते हैं तो क्या ये परेशानियाँ ये छोटे छोटे मसाइल हमारे लिए नेमत तो नहीं या जहमत हैं आज इस पे भी रोशनी डालेंगे मौजू का आगाज करते हैं इम्पोर्टेंस ऑफ विजन से विजन की क्या इम्पोर्टेंस है अगर बचपन से हम देखें विजन हकीकी मायने में एक बड़ी सोच का नाम है हकीकी मायने में विजन इस चीज़ का नाम है कि हमें अगली आने वाली ज़िंदगी में क्या करना है विजन की बहुत सी टाइप्स होती हैं आज दो मेजर टाइप्स पे भी बात करेंगे हमारे पास बुनियादी तौर पे दो विजन की टाइप्स आती हैं एक जो हर मुसलमान की आज के दौर के हर मुसलमान की ज़िंदगी में जो एक टाइप है वो इम्प्लीमेंट होनी चाहिए लेकिन हम नहीं कर रहे लेकिन माजी में वो टाइप सबसे ज़्यादा इम्प्लीमेंट होती थी जी हाँ मैं बात कर रहा हूँ रूहानी मकासिद की रूहानी विजन की हमारी रूह का क्या विजन होना चाहिए हमें अपनी ज़ात को लेके आने वाले दौर में किस तरफ लेके जाना है बीइंग अ मुस्लिम हमारा क्या किरदार है इस माशरे में बीइंग अ मुस्लिम हमारा निजी मामलात में अपने दोस्त अहबाब जो हैं उनके साथ जो हमारे मामलात हैं हमारे कारोबारी मामलात हैं हमारे लेन देन के मामलात हैं हमारे वो मामलात जो हम निजी तौर पे करते हैं और हम महसूस ये कर रहे होते हैं कि ये दुनियादारी है किसी को ज़्यादा रेट बताकर चीज़ सेल करना अपना मोबाइल ही इवन सेल करने जाएं तो हम रेट बहुत ज़्यादा बताते हैं ताकि अच्छे रेट्स में चला जाए तो इस तरह के बहुत से ऐसे घरेलू मामलात होते हैं निजी मामलात होते हैं जिनमें हम अपनी रूह को सुकून देने वाले हरकत व सकनात नहीं कर रहे होते बल्कि ऐसे हरकत व सकनात कर रहे होते हैं जो हमें फाइनेंशियली या हमें पैसों के मामलात में बेहतरी ला के दे तो इस टाइप पे भी हम ज़रूर गौर करेंगे साथ ही साथ पेशा वराना जो हमारी ज़िंदगी है उसमें क्या मकसद की कितनी इम्पोर्टेंस है विजन की क्या इम्पोर्टेंस है तो स्टार्ट करते हैं विजन से जनाबे वाला ویژن زندگی کو روشنی دیتا ہے، ویژن آپ کو ٹریک دیتا ہے، وہ ٹریک دیتا ہے جس پہ آپ نے چل کے اپنی زندگی کو بنانا ہوتا ہے۔ میں ایک سمپل سی اگزامپل دوں گا، اپنے ماضی کے جو شروع کے پروگرامز تھے ان میں بھی اس پہ میں بات کرتا رہا ہوں۔ میں نے ایک چھوٹا سا سروے کیا، کچھ لوگوں سے ملا، ایک اسکول وزٹ کیا، پھر اس کے ساتھ کچھ اور اسکولس تھے سرگودا کے ایک علاقے میں، سیٹلر ٹاؤن اس کا نام ہے، آج بھی وہاں پہ بہت زیادہ اسکولز ہیں، اسکولس کو وزٹ کیا۔ میں صرف نائنتھ کلاس میں گیا، نائنتھ کلاس میں کمپیوٹر والے اسٹوڈینٹس جو بیٹھے تھے ان سے سوال کیا کہ اگر آپ مجھے اس بارے میں بتائیں کہ آپ نے کمپیوٹر کیوں رکھی، تو یقین مانیں 27 بچوں کی کلاس میں سے شاید ایک نے جواب دیا تھا کہ مجھے سافٹ ویئر انجینئر بننا ہے، باقی تمام بچوں کا یہ جواب تھا کہ ہاں میں نے کمپیوٹر اس وجہ سے رکھی کہ میرے بابا نے کہہ دیا تھا، میں نے کمپیوٹر اس وجہ سے رکھی، آج دور ہے کمپیوٹر کا۔ ٹھیک ہے، اس قسم کے جوابات آپ کو سننے کو ملتے ہیں جن کی کوئی حقیقی تصویر ہی نہیں ہوتی، کہ آپ کو کوئی ویژن ہی نہیں نظر آ رہا ہوتا کہ بچے نے یہ فیصلہ کیا ہے یا اس کے والدین نے کروایا تو کیوں کروایا ہے۔ ٹھیک ہے، سب سے پہلے تو ہماری جو پرسنالٹی ڈیولپمنٹ میں بات آتی ہے نا، وہ یہ ڈیسیژن میکنگ کی ہے کہ جب آپ فیصلہ لیں تو یقین مانیں ایک بچہ ہے جب وہ دو ٹوائز سے کھیل رہا ہے تو آپ اس کو ایک ٹوائے اٹھا کے آگے کرتے ہیں کہ یہ دیکھو تم لڑکے ہو، تمہیں تو اس کار سے کھیلنا ہے، تم اس ڈول سے کیوں کھیل رہے ہو، تو وہاں ہی آپ بچے کی ڈیسیژن میکنگ پرسنالٹی کو تباہ کر دیتے ہیں۔ بینگ اے پیرنٹس ہمیں یہ سوچنا چاہیے کہ ہم نے اپنے بچوں کو کس طرف لے کے چل رہے ہیں، مطلب کہ آپ آج اسے ٹوک رہے ہیں، آپ وہ 3-4 کلاس میں آتا ہے آپ اس کو پھر ٹوکتے ہیں، آپ 7-8 میں پھر ٹوکتے ہیں، 9-10 میں آپ اسے پھر ٹوکتے ہیں، وہ بچپن سے ہی کسی ویژن سے گرو ہو ہی نہیں پاتا، اس کو پتہ ہی نہیں ہوتا میں نے آنا ہے زندگی میں تو کیا کرنا ہے۔ تو ویژن زندگی کا بے حد ضروری ہے، وہ صرف ویژن، یہ ویژن نہ ہو کہ میں نے بڑے ہو کے یہ بن جانا ہے، وہ جو بننا ہے وہ کیوں بننا ہے، اس کے بننے کے بعد آپ کے معاشرے کو، آپ کے والدین کو، آپ کی روح کو، اور سب سے زیادہ آپ کے ملک پاکستان کو کیا فرق پڑے گا آپ کی اس پرسنالٹی سے۔ مثال کے طور پہ میں ایک بچپن میں کھڑے ہو کے بول دیتا تھا فار ایگزامپل کہ میں نے ایک ٹیچر بننا ہے، تو میرے والدین کا مجھے یہ بالکل نہیں کہنا بنتا کہ تمہیں پتہ ہے کہ ٹیچر کی تنخواہ کتنی ہوتی ہے، بالکل ان کا یہ کہنا بنتا ہے کہ دیکھو اگر تم ٹیچر بننے جا رہے ہو تو اس کے پیچھے تمہارے مقاصد کیا ہیں، تمہارا ویژن کیا ہے، کیوں ٹیچر بننے جا رہے ہو۔ ہمیشہ ویژن پہ غور کریں، نہ کہ فائنینشیل جو بینیفٹس مل رہے ہیں اس پہ غور کریں۔ بینگ اے مسلم ہم تمام احباب کا یہ یقین ہے کہ ہمارا رزق اللہ کی ذات نے لکھ دیا ہے اور وہ آسمان سے آتا ہے، لیکن ہماری پروفیشنل زندگی میں بھی ہم دیکھیں تو بہت سی جگہ پہ ہم ویژن سیٹ نہیں کر پاتے، ہم یہ دیکھ ہی نہیں پاتے کہ ہم اگر یہ کام کر رہے ہیں، ہم اپنی فیلڈ میں یہ کام کر رہے ہیں، تو اس کا ویژن کیا ہے، اس کا آنے والی زندگی میں کیا امپیکٹ ہوگا۔ آج میں فار ایگزامپل ایک ریڈیو پہ بیٹھ کے بات کر رہا ہوں، میرا ویژن کیا ہے، کیوں میں اس ریڈیو پہ بیٹھ کے بات کر رہا ہوں، کل کو آنے والے دور میں کیا اس سے میری عوام کو، میرے گھر والوں کو، میری روح کو کوئی تسکین مل رہی ہے، کیا اس کام کو کرنے سے میرے ملک پاکستان کو کوئی فائدہ ہو رہا ہے۔ تو ویژن کا ہمیشہ براڈر ہونا بہت ضروری ہے۔ ایون آپ بزنس کر رہے ہیں، میں نے بہت سے ایسے بزنس مین دیکھے ہیں اور بہت سے لوگوں کا میں نام لینا چاہوں گا، اگر میں اپنے منٹورز سے بزنس میں بات کرنے کا آغاز کروں تو بہت سے ایسے نام ہیں، ٹونی رابسن جس کو دنیا نے ایک مزدور کی شکل میں دیکھا اور آج وہ دنیا کا سب سے بڑا موٹیویشنل سپیکر ہے، پچھلے 50 سالوں میں اگر اویکن دی گیٹ ودن جو ان کی بہت فیمس کتاب ہے، سب سے زیادہ بکنے والی کتاب اگر 50 سالوں میں پوری دنیا میں دیکھی جائے تو وہ شخص کی کتاب ہے جو ایک روڈ پہ مزدوری کیا کرتا تھا۔ آج بہت سے ایسی شخصیات کے بارے میں بھی ڈسکس کریں گے، لیکن اس سے پہلے ہم ایک چھوٹے سے میوزیکل بریک پہ جائیں گے، اس کے بعد ان تمام شخصیات کی زندگی پہ ایک روشنی ڈالیں گے، ساتھ ہی ساتھ ہم مسائل جو نجی زندگی کے مسائل ہیں ان پہ بھی ایک روشنی ڈالیں گے۔ تو چلتے ہیں ایک چھوٹے سے میوزیکل بریک کی طرف، سنتے رہیے FM 92.6 UCP کی دنیا۔

0: एक नया अंदाज,
1: एक नई सोच,
0: एक नई पहचान,
1: एक नई लगन।
0: यूसीबी में है हर फैकल्टी की अपनी एक अलग पहचान।
1: हम देते हैं पाकिस्तान को रोशन मुस्तकबिल तालिबे इल्म के किरदार से।
0: और जहां बातें हो मुस्तकबिल की, मालूमात की, और बहस व तकरार हो आने वाले वक्त की।
1: जहां बनते हो मुस्तकबिल के मामार और खेल के मैदान में पूरे पाकिस्तान में UCP नंबर वन।
0: जब मिलती है लगन,
1: मेहनत,
0: कामयाबी और खुलूस,
1: तो बनती है
0: UCP की दुनिया।
1: आप सुन रहे हैं FM 92.6।
0: सुनते रहिए।
2: बिस्मिल्लाहिर्रहमानिर्रहीम। मुअज़्ज़िज़ सामईन, जैसा कि आप जानते हैं हर हफ्ते हम एक प्रोग्राम लेके आते हैं FOST के बारे में। आपको इल्म होगा FOST 7 डिपार्टमेंट्स पर मुश्तमिल है। आज छठे डिपार्टमेंट की बारी है, लास्ट बट वन, इसको कहते हैं, सेकंड लास्ट भी कहते हैं। और हम खुशनसीब हैं, हमारे साथ आज मौजूद हैं जूलॉजी डिपार्टमेंट से डॉक्टर शाजिया इम्तियाज नागरा, डॉक्टर नमरा अफजल और उनके साथ डॉक्टर दिलावर हुसैन। हमने कहा कि बराबर का हो जाए ना, मुसावात हो जाए, दो ही मर्द हजरात और दो ही खवातीन हमारी। तो बगैर किसी तवक्कुफ के हम बढ़ते हैं आज के प्रोग्राम की बाकायदगी की तरफ। सबसे पहले मैं डॉक्टर शाजिया इम्तियाज नागरा से चाहूँगा अपना मुख्तसरन तारुफ करवाए।
3: अस्सलाम वालेकुम, थैंक यू सो मच डॉक्टर करार साहब फॉर इनवाइटिंग अस, ताकि हम यहाँ आएँ और अपने जूलॉजी डिपार्टमेंट के बारे में जो हमारे ख्यालात हैं वो आप लोगों तक पहुँचा सकें। जो जूलॉजी डिपार्टमेंट है ये स्टार्ट हुआ था 2017 में, UCP के ही अंडर था, बट एक सब कैंपस था 2C, वहाँ से ये स्टार्ट हुआ। एंड आफ्टरवर्ड्स इट शिफ्टेड टू द मेन कैंपस UCP, और यहाँ पे इस वक्त हमारा 7th बैच जो है वो पास आउट हो रहा है। और इसके साथ साथ हम ये भी थोड़ा बात करेंगे कि जो बेसिक साइंसेज हैं उनका ट्रेंड क्योंकि थोड़ा ख़त्म हो रहा है, दैट्स वाई हम चाह रहे हैं कि इसकी थोड़ी प्रोजेक्शन हो।
2: जी, अब हम बढ़ते हैं अपने अगली डॉक्टर साहब की तरफ, डॉक्टर नमरा अफजल। डॉक्टर साहब, आप पहले अपना तारुफ मुख्तसरन करवाइएगा और जहाँ से मैम ने ख़त्म किया वहीं से थोड़ा सा बढ़ाइएगा इसको।
4: जी, अस्सलाम वालेकुम, माई नेम इज़ डॉक्टर नमरा अफजल एंड आई एम सर्विंग एज एन असिस्टेंट प्रोफेसर इन द डिपार्टमेंट ऑफ जूलॉजी, फैकल्टी ऑफ साइंस एंड टेक्नोलॉजी, UCP। सो जहाँ से मैडम ने आपको जैसा कि बताया है कि जूलॉजी की प्रोजेक्शन और तमाम बेसिक साइंसेज की कुछ क्योंकि थोड़ी सी कम हो रही है, इसलिए इम्पॉर्टेंट है कि हम इन द जो राइट टाइम है वो स्टूडेंट्स को ये अवेयर कर सकें दैट लीविंग द फाउंडेशनल नॉलेज और जो बेसिक साइंसेज हैं उनको अगर हम इग्नोर करेंगे तो आने वाले 5 या 10 सालों में हम किस तरह के कॉन्सिक्वेंसेज फेस कर सकते हैं। तो जूलॉजी प्राइमरली हम समझते हैं इज़ द स्टडी ऑफ एनिमल्स, बट इन casual sense it is much more than that, right? So when we talk about zoology, the journal definition yahi hai ki zoology is the study of animals, jo ki mostly students ko pata hota, but zoology is actually the branch of biology that focus on the structure, function, behavior, distribution of animals and their role in the ecosystem. ज़मीन के ऊपर के कौन से जानवर मौजूद हैं, किस तरह से वो आपके ecosystem का हिस्सा है, और ज़मीन के नीचे भी when we talk about the water, तो लाइफ ऑन लैंड और लाइफ बिलो वाटर ये दोनों इम्पॉर्टेंट हैं इकोसिस्टम के प्रॉपरली फंक्शनिंग के लिए, एंड वी कैन नॉट इग्नोर इट, चाहे हम आज की बात करें या आने वाले 20 सालों की बात करें या पूरी जितनी देर तक दुनिया कायम है।
2: ये बहुत शुक्रिया आपने तफसील में बताया डॉक्टर दिलावर हुसैन। अब आपकी तरफ बढ़ते हैं, मुख्तसरन तारुफ करवाने के बाद मज़ीद बताइएगा जूलॉजी डिपार्टमेंट के बारे में।
5: थैंक यू सर। अस्सलाम वालेकुम सामीन, मेरा नाम है डॉक्टर दिलावर हुसैन, तो मैं भी डिपार्टमेंट जूलॉजी में एज असिस्टेंट प्रोफेसर काम कर रहा हूँ। तो जैसे मैडम अभी बता रही थी कि आजकल चूंकि बेसिक साइंसेज थोड़े डाउनफॉल में चल रहे हैं, लेकिन हम यहाँ पे UCP में जो हमारा डिपार्टमेंट जूलॉजी है, इट इज़ कमिटेड टू इम्पार्ट मोर रिसेंट एंड अपडेटेड एजुकेशन टू द स्टूडेंट्स। हम यहाँ पे स्टूडेंट को जो सोसाइटी ओरिएंटेड नीड बेस्ड रिसर्च है उसके ऊपर फोकस कर रहे हैं। हमारा जो डिपार्टमेंट है वो एकेडमी और इंडस्ट्री लिंकेज के ऊपर हमने बहुत काम किया है। हमने अपने जो इंडस्ट्री के साथ डिफरेंट इंडस्ट्रीज़ है जिसके अंदर पंजाब फिशरीज़ डिपार्टमेंट है, पंजाब का वाइल्ड लाइफ का डिपार्टमेंट है और बहुत सारे सेरिकल्चर का, एपिकल्चर का डिपार्टमेंट, उनके साथ हमारे जो लिंकेज हैं वो हमने इस्टेब्लिश किए हैं। इसके अलावा हम अपने स्टूडेंट को क्लासरूम तक ان کو نہیں رکھتے, ان کو بیان دی کلاس روم ڈفرینٹ ہم جو سیمینارز اور جو ورک شاپ ان کے لیے کنڈکٹ کرتے ہیں تاکہ وہ جو ریسنٹ اور اپ ٹو ڈیٹ جو نالج ہے زولوجی کا ان کو وہ ہم دے سکیں اور ان کو ایک نیشنل اور انٹرنیشنل لیول کے جو گریجویٹ ہے وہ ہم پروڈیوس کر سکیں.
2: جی بہت شکریہ. سامعین یقیناً آپ محظوظ ہو رہے ہوں گے اور آپ تک معلومات بھی پہنچ رہی ہوں گی. ڈاکٹر شازیہ ناگرہ کی طرف پھر میں بڑھتا ہوں. ڈاکٹر صاحب بتائیے گا کہ آپ کے ڈپارٹمنٹ میں زولوجی میں جو پڑھانے کا انداز ہے, جو میتھڈولوجی آف ٹیچنگ ہے, اس میں کیا چیز ڈفرینٹ ہے باقی ڈپارٹمنٹس کے مقابلے میں؟
3: جی سر, جیسے ہم بات کرتے ہیں کہ زولوجی کی پہلے امپورٹنس کی, جیسے نمرا نے بات کی ہے, اینیملس پلانٹس اور جو ہیومن بینگس ہیں دے آر انٹر لنکڈ. اگر پلانٹس نہیں ہیں تو اینیملس کا سروائیول پاسبل نہیں ہے, اور اگر اینیملس نہیں ہیں تو پھر پلانٹس کا سروائیول بھی پاسبل نہیں ہے. ایک چھوٹی سی آپ کو ایگزامپل دوں گی, چھوٹی سی شہد کی مکھی ہے اگر ہم اس کو دیکھیں, ہنی بی اگر نہیں ہوتی ہے اس دنیا میں تو یہ سروائیول ہمارا بالکل بھی پاسبل نہیں ہوگا, کیونکہ پولینیشن جو ہے دیٹ از بیکاز آف دس ہنی بی. اور اگر یہ پلانٹس نہیں ہیں تو ہم کیسے سروائیو کریں گے, ہمیں آکسیجن نہیں مل سکتی. اب آگے بڑھتی ہوں آپ کے سوال کی طرف. آپ نے بات کی کہ ہمارے ڈپارٹمنٹ میں جو پڑھانے کا سٹائل ہے یا کیا چیز ڈفرینٹ ہے. ایکچولی ہم ایکٹیویٹی بیسڈ کام بھی کروا رہے ہیں. وی ٹیک آر اسٹوڈنٹس آؤٹ ٹو دا ڈفرنٹ اینیمل ہاؤسز اور اس کے ساتھ ساتھ جو وائلڈ لائف پارکس ہیں, ان سب میں ہم ان کو لے کے جاتے ہیں سو دیٹ دے شوڈ نو اباؤٹ دا فیزیولوجی, اباؤٹ دا انوائرمنٹ, اباؤٹ آل دا نیڈس وچ وی آر بینگ فلفلڈ بائی دا اینیملس. ہماری جیسے ضروریات کی بات کرتے ہیں تو بیسک نیڈ ہماری فوڈ ہے. فوڈ کے لیے جو رچس سورس ہے وہ اینیملس ہیں, جو کہ ہمارا کہتے ہیں کہ پروٹین ہے, دیٹ وڈ بی دا بیسک نیڈ فار دا گروتھ اینڈ ڈیولپمنٹ. پروٹین ہمیں جو اینیمل سورس سے ملتی ہے دیٹ از ایکچولی دا بیسٹ پروٹین. اور یہ اگر ہم اینیملس کو کیٹر نہیں کریں گے, اگر ہم ان کے بارے میں نہیں پڑھیں گے, تو ہم ان ساری جو سہولیات ہیں یا جو ہماری ضروریات ہیں ان کو پورا کرنے کے لیے پھر یہی کانسیکوینسز جو آج کل ہم فیس کر رہے ہیں, دیٹ وی آر گوئنگ ٹوورڈز آرٹیفیشل سورسز اور ہمیں مصنوعی طریقوں سے اپنی ساری ضروریات پوری کرنی پڑ رہی ہیں. تو اس کے لیے ہم یہ ریکویسٹ بھی کر رہے ہیں اور لوگوں کو موٹیویٹ بھی کر رہے ہیں دیٹ یو شوڈ فوکس آن دا بیسک سائنسز اسپیسیفکلی وچ آر ریلیٹڈ ٹو دا اینیمل سائنسز, بیکاز اینیملز جو ہیں اگر نہیں ہیں یہاں اس زمین کے اوپر تو نیچر نے ہمارے لیے ہی پروڈیوس کیے ہوئے, وی کین ناٹ ٹیک اینی بینیفٹ فرام دوز اف وی آر ناٹ اویئر آف دیئر اون اسٹرکچر فنکشن وٹ ایور دیئر از, جو کہ ہم صرف زولوجی میں ہی پڑھ سکتے ہیں.
2: بہت شکریہ تفصیل سے بتانے کا. ڈاکٹر نمرا افضل آپ نے بڑا اچھا ایک پوائنٹ ریز کیا, میں چاہوں گا کہ اس سے قبل کہ ہم آگے بڑھیں آپ اسی کو تھوڑا سا مزید بالعموم جو سننے والے ہوتے ہیں نا کامنرز کے لیے, ایکو سسٹم کے بارے میں تھوڑا سا بتائیے گا, کیونکہ آپ نے بڑا اچھا بتایا.
4: جی ایکو سسٹم, جیسے ہم بات کرتے ہیں ایکو سسٹم کی جو ٹرم ہے یہ بڑی ریلیٹیو سی ایک ٹرم ہے. سو وین وی ٹاک اباؤٹ دا ایکو سسٹم تو فرام دا بیسک پوائنٹ کہ اگر ایک چھوٹا سا تالاب ہے اس سے شروع ہوتا ہے اور آپ اس کو جب بگر پراسپیکٹ میں دیکھتے ہیں تو آپ ایکو اسفیئرس کی بات کرتے ہیں, ایکو زونس کی بات کرتے ہیں. سو ایکو سسٹم جو ہے وہ آپ کے لیونگ آرگنیزمس اور آپ کے جو نان لیونگ آرگنیزمس ہیں, اے بایوٹک جس کو ہم سائنس کی زبان میں بایوٹک اینڈ اے بایوٹک فیکٹرس کہتے ہیں, ان کی انٹریکشن کا نام ہے. کیسے آرگنیزمس ایک سرٹن پلیس میں آپس میں رہتے ہیں, انٹریکٹ کرتے ہیں, اور جو ایک ہی ایکو سسٹم میں رہتے ہوئے اپنے کیا کیا رولس پلے کرتے ہیں, دیٹ میکس این ایکو سسٹم. جیسے آپ کی یہ ٹرم بہت ریلیٹیو ہے, بزنس اسٹڈیز میں بھی یوز ہوتا ہے. فار ایگزامپل وین وی سے کہ بزنس کے ایکو سسٹم میں ہمارے ہر ایک جو کمپنی میں جو بھی لوگ بیٹھے ہوتے ہیں ان کا ایک سرٹن رول ہوتا ہے, رائٹ, اینڈ دین دے میک اے بگر کمپنی. سو دس از ہاؤ دا لائف ورکس نا, ویئر دا آرگنیزمس آئیدر دے آر لیونگ آرگنیزمس اور ان کے ساتھ جو اے بایوٹک فیکٹرز ہیں جیسے آپ کی ہوا ہے, پانی ہے, پھر آرگنیزمس کا آپس میں انٹریکشن ہے, دین دے میک اے ہول آف دا سسٹم ورک جس سے آپ کی دنیا آپ کی کائنات کام کر رہی ہے. سو دیٹ میکس این ایکو سسٹم. سو وین وی آر ناٹ اویئر ود دا رول آف آرگنیزمس एंड देयर इंटरेक्शन आपको पता ही नहीं है तो आप उस इकोसिस्टम को बचा ही नहीं सकते. जूलॉजी कम्स हियर वेयर वी एक्चुअली लर्न द इंटरेक्शन बिटवीन द ऑर्गेनिजम्स, विच ऑर्गेनिज्म इज प्लेइंग व्हाट रोल. सो व्हेन वी टॉक अबाउट दिस, ये नॉलेज जब आएगा तो फिर आप इसके साथ टेक्नोलॉजी को अटैच कर सकते हैं, आप इसके साथ AI को अटैच कर सकते हैं टू लर्न द बेसिक इंटरेक्शंस, और फिर आप उस पर एल्गोरिथम्स बिल्ड करके और एक बहुत बड़ा सिस्टम क्रिएट कर सकते हैं. लेकिन जूलॉजी को आप इग्नोर नहीं कर सकते. सो इस वक्त जब सर हम दुनिया में बैठे हैं और ये बात कर रहे हैं, आने वाले 10 सालों में AI और IT बिल्कुल रेलेवेंट होगी, बट जूलॉजी का फाउंडेशनल नॉलेज आपको चाहिए होगा इस दुनिया को चलाने के लिए, क्योंकि सबसे अहम है जिंदा रहना, और जिंदा रहने के लिए अपनी जगह पहचानना जरूरी है.
2: बहुत बहुत अच्छा कहा आपने. मैं एक जगह पढ़ा था, इससे कबल कि हम पहली ब्रेक की तरफ जाएं और उसके बाद इंशाल्लाह डॉक्टर दिलावर हुसैन के पास आएंगे. मैं एक जगह पढ़ा था, टेक गुड केयर ऑफ योर एनवायरनमेंट एंड योर अर्थ बिकॉज दिस इज द ओनली प्लेस वे यू हैव टू लिव. सो इसी के साथ हम बढ़ते हैं हम एक वक्फा की तरफ. कहीं मत जाइएगा, सुनते रहिएगा FM 92.6 UCP की दुनिया.